0: عليكم كولر.
1: السلام علیکم. میں نے نظریہ کی کیا حالت کی؟
0: میں بالکل ٹھیک ٹھاک ہوں الحمدللہ. آپ کیسے ہیں؟ خیریت سے ہیں.
1: ابھی آپ کی شام سن رہے ہیں, بہت ایسا لگ رہا ہے ابھی آج آپ کو شو سنائے جا رہے ہیں.
0: کیا بات ہے, چلیں کوئٹہ میں اگر ہماری آواز پہنچ رہی ہے تو ہم کوئٹہ والوں کو بہت سا سلام دیں گے. اور مجھے
1: کل آپ نے شو کیا تھا یا نہیں کیا تھا؟
0: نہیں, کل میں شو نہیں کر سکی تھی. آج آپ
1: نے نہیں کیا تھا, میں خود نیا پہ نہیں تھا, میں نوشکی میں گیا تھا بلوچستان کے علاقے میں.
0: بس اس
1: اگر آپ نے کیا تو پھر میں نہیں سن سکا تھا.
0: چلیں کوئی بات نہیں. الحمدللہ, مجھے یہ بتائیے گا کہ زندگی میں انسان بہت کچھ سیکھتا ہے, لیکن آپ کو کیا لگتا ہے کہ زندگی نے جو ابھی تک آپ نے گزاری ہے, اللہ تعالیٰ آپ کو لمبی زندگی دے, اس میں سب سے بہترین چیز کیا سیکھی آپ نے
1: زندگی میں؟ میں نے سب سے بہترین لوگوں سے میں نے یہ سیکھا تھا کہ لوگ کیا کہیں گے, اس کو تو میں نے اپنا دماغ سے میں نے ریمو کیا ہے. ایک میں نے یہ سیکھا, دوسرا میں نے یہی سیکھا تھا کہ لوگوں کی امید پہ نہیں بیٹھنا.
0: بالکل,
1: میں نے یہ بھی سیکھا کہ اپنا کام کو خود کر لینا چاہیے.
0: صحیح. سو اٹ مینس کہ آپ کے لحاظ آپ نے جو سب سے بہترین چیز ہے وہ یہ سیکھی کہ لوگوں کو یا جو لوگ جو کچھ سیکھ رہے ہیں یا لوگ جو کچھ کہنا چاہ رہے ہیں بیسیکلی اس کی آپ نے پرواہ نہیں کرنی اور اپنی زندگی کو گزارنا ہے. صحیح ہے,
1: بالکل. اپنی زندگی کو اپنا کام کرنا, جو آپ کا دل دماغ بول رہا ہے وہی کام کیا. لوگوں کے باتوں میں اگر ہم لوگ گائے گا تو زندگی میں آپ کبھی بھی اچھے کام نہیں کرو گے, پھر اپنا کام ہوئے گا, پچھتا ہوئے گا, اچھے وقت زندگی گزر جائے گی.
0: بالکل ٹھیک ہو گیا. اور کچھ کہنا چاہیں گے؟ الحمد للہ,
1: بس ماشاء اللہ پشتو فلم بھی بہت اچھا لگا.
0: بہت بہت شکریہ. اسی طریقے سے 101 کو سنتے رہیے گا. بہت شکریہ الحمد للہ آپ کے میسج کا, اور جتنے میکسیمم آپ میسج کریں گے اتنا ہمیں زیادہ اچھا لگے گا. ٹھیک ہے, تھینک یو سو مچ فور یو. الحمد للہ, تھینک یو سو مچ جی, اینڈ جزاک اللہ. Let's see who is with us. Assalamu alaikum caller. Okay, Pakistan, you can also call us at 051-111-0101. اور آپ آ کے ہمیں بتا سکتے ہیں کہ زندگی نے جو کچھ سکھایا اس میں سب سے بہترین کیا سکھایا. اینڈ یس, آئی ہیو اے کال. السلام علیکم. اوکے جی, السلام علیکم کالر. اوکے, سو مجھے لگ رہا ہے کہ یہ کال جو ہے میرے سے کوئی مستیاں کر رہی ہے. ٹھیک ہے جی, سو وین آئی تھنک آف دیٹ دیر از اے کال, تو کچھ لائنس کا پرابلم آئی تھنک چل رہا ہے. اوکے چلیں, کچھ آپ کے فیس بک کے میسیجز مین وائل شامل کر لیتے ہیں. السلام علیکم. دیکھیے میں ایسے تھوڑی کہتی ہوں, مستیاں پھر کی جاتی ہیں میرے ساتھ تو تبھی میں کہہ رہی ہوتی ہوں. چلیں دیکھتے ہیں ہمارے ساتھ فیس بک پہ جی کون ہے. شاعر قصور بٹا کوٹ سے آپ ہمارے ساتھ ہیں. ماشاء اللہ, ویری کیوٹ شو اینڈ بیوٹیفل آج, تھینک یو سو مچ جی. آپ کہہ رہے ہیں السلام علیکم, کیسی ہیں آپ؟ میں بالکل ٹھیک ٹھاک ہوں نظر. میں محمد صاحب, آپ ہمارے ساتھ ہیں اور آپ کہہ رہے ہیں زندگی نے مجھے صرف ایک چیز سکھائی ہے, وہ ہے حلال رزق, لیکن میں حلال کما نہیں سکا, بس صرف سمجھ گیا. میں سب بھی بلوچستان سے. نظر صاحب, اللہ تعالیٰ آپ کے لیے بہت سی آسانیاں کرے, اور یقین کیجئے کہ واپس مڑنے کا کوئی وقت کبھی بھی غلط نہیں ہوتا. انسان کسی بھی ٹائم یہ چیز ریئلائز کر لے کہ وہ کچھ غلط کر رہا ہے کسی بھی لحاظ سے, تو اگر وہ اسی مومنٹ پہ واپس چلا جاتا ہے نا, تو وہ وہی اللہ تعالیٰ اس کی وہ تمام چیزیں, اگر آپ نے ایک نیتی سے اس چیز پہ ایڈمٹ کر رہے ہیں اور اسے سمجھ رہے ہیں, تو وہ سب ختم ہو جائے گا. آپ یقین کریں, بس ایک دل سے آپ توبہ کر کے واپسی کی طرف مڑ جائیں. اس پہ ایک بڑی اچھی چیز میں نے کچھ دن پہلے پڑھی, اینڈ آئی واز کہ میں شامل بھی کروں گی کہ انسان اگر پوری زندگی بھی اپنی گناہ کرتا رہتا ہے نا, اور ایک دفعہ اگر اللہ تعالیٰ سے معافی مانگتا ہے, تو اللہ تعالیٰ کی ذات اسے یقین کریں یہ نہیں کہتی کہ تو نے کیوں معافی مانگی, اتنا عرصہ کیا کرتا رہا, یہ اور وہ, جیسے نارملی انسان کر رہے ہوتے ہیں نا, ہم گلے شکوے فوراً شروع کر دیتے ہیں. اللہ تعالیٰ کی ذات بغیر کچھ کہے ہوئے آپ کو معاف کر دیتی ہے, یقین کریں. اور یہ صرف الفاظ نہیں ہے, ایسا واقعی ہوتا ہے. السلام علیکم کالر. اوکے جی, السلام علیکم.
2: وعلیکم السلام.
0: حاجرہ ہاشمی ہمارے ساتھ ہیں, کیسی ہیں حاجرہ؟ ٹھیک ٹھاک ہیں. میں بہت اچھی ہوں حاجرہ. کیسا گزرا وقت اور یہ جو بیچ کا ایک بریک تھا, اس میں آپ ٹھیک ٹھاک رہی ہیں, خیریت سے رہی ہیں؟ دیکھا آپ کی آپ ہی آئی ہوں, بالکل صحیح ہو گیا. حاجرہ مجھے بتاؤ کہ زندگی میں جو کچھ ابھی تک سیکھا ہے, اس میں کیا چیز ایسی ہے جو کہ آپ کو لگتا ہے کہ یہ جو میں نے سیکھ لیا نا, یہ سب کچھ ہے؟
2: میں نے سیکھا ہے کہ جب تک ہم کسی سے اچھی طرح سے بات نہیں کریں گے نا, صرف اچھا رویہ نہیں اپنائیں گے نا, اگلا بھی جو ہے نا وہ صحیح طرح سے بات نہیں کرے گا. یعنی اچھا اخلاق سیکھا ہے.
0: اوکے, سو آپ کو یہ لگتا ہے कि मैं अगर इसे थोड़ा सा बेहतर तरीके से बता सकूं, तो मैं ये कहना, मुझे ये लगता है कि आप ये कहना चाह रही हैं कि अगर आप किसी इंसान के लिए जितना अच्छा भी सोचते हों, लेकिन जब तक आप उसका इजहार अल्फाज में अच्छे तरीके से नहीं करेंगे, तो अगला जो है वो उसको तब तक उतना बेहतर नहीं लेगा जितना उसे बेहतर लेना चाहिए।
2: जी
0: ठीक,
2: बिल्कुल
0: सही।
2: बिल्कुल
0: और हाजा मुझे बताओ कि कोई नई ताज़ी।
2: अलहमदुलिल्लाह। और आपकी आवाज मैं रेडियो पे सुन रही हूँ और जो आप कॉल पे दे रही है, क्योंकि आपकी आवाज मेरे कॉल पे नहीं आ रही।
0: कॉल पे नहीं आ रही, क्यों, ऐसा क्यों हो रहा है?
2: पता नहीं क्या है, मैं आपकी आवाज रेडियो पे सुन रही हूँ और जो आप जो है ना आपको मोबाइल पे दे रही हूँ।
0: चलो ये भी ठीक है, लेकिन ऐसा होना नहीं चाहिए ना, है ना?
2: ऐसा होना नहीं चाहिए, क्योंकि वो डिस्टर्बेंस आपको भी होती होगी रेडियो की वजह से, आवाज आती होगी रेडियो की।
0: अच्छा नहीं, अभी वैसे बिल्कुल बड़ा स्मूथ चल रहा है, बट नॉर्मली ऐसा होता है कि जो रेडियो पे आवाज़ है वो कुछ सेकंड बाद पहुंच रही होती है, लेकिन अभी हम बिल्कुल ठीक ठाक चल रहे हैं। आई थिंक मुझे भी आवाज़ ठीक आ रही है और आप भी बिल्कुल ऑन स्पॉट जवाब दे रही हैं, सो वी कैन गो विद इट। हाजरा कुछ कहना चाहोगी और इसके अलावा?
2: मेरे सुनने वाले सबको तो सलाम देना चाहूंगी। एक मेरी दोस्त सुन रही है, तो उनको ये पैगाम देना चाहूंगी कि जहाँ रहे खुश रहे, सलामत रहे। नहीं
0: अच्छा, ये सिर्फ दोस्त को पैगाम दोगी, मुझे नहीं दोगी ये वाला कि मैं जा रहा हूँ खुश रहूँ?
2: आपके
0: बहुत तुम बदलती जा रही हो, मैं देख रही हूँ दिन ब दिन।
2: लिए तो हर टाइम दुआ निकलती है, बल्कि आज भी मैं कहती अल्लाह करे आ जाए, कल भी आप नहीं आई थी।
0: हाँ है ही बुरी आती ही नहीं है। चलो ठीक है हैजा, थैंक यू सो मच फॉर योर कॉल, खुश रहो, आबाद रहो। ठीक है,
2: थैंक यू सो मच। कल क्यों नहीं आई थी आप?
0: मैं क्यों नहीं आई थी यार, इसके पीछे एक राज है वो मैं बता नहीं सकती हूँ कि क्या था। ठीक है, चले ठीक है, थैंक यू सो मच, ओके, अल्लाह हाफिज। अल्लाह हाफिज, दिस वाज हाजरा हाशमी विद अस पाकिस्तान। और क्या मेरे पास टाइम है कि मैं एक और कॉल ले लूँ? आई थिंक आई कैन टेक अनदर कॉल। अस्सलाम वालेकुम जी, अस्सलाम वालेकुम पाकिस्तान।
3: हेलो, अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, कौन हमारे साथ, कहाँ से मौजूद है?
3: जी मैं लाहौर से रिमशा, आप कैसी हैं आप?
0: मैं बिल्कुल ठीक ठाक हूँ। रिमशा लाहौर से, मुझे बताओ लाहौर का मौसम इस टाइम कैसा है, क्योंकि पिंडी इस्लामाबाद में तो हद मुखी हुई है आज गर्मी की, सो व्हाट इज द
3: जी
0: टेम्परेचर?
3: अगर सही बताऊँ तो लाहौर में भी चपेड़े पड़ रही हैं,
0: अच्छा, मतलब लाइक अल्लाह ताला आसानी कर दे हमारे लिए, हम
3: क्योंकि
0: सबके लिए।
3: काफी दिनों से यहाँ पे भी बहुत ज्यादा गर्मी पड़ रही है, हवा भी नहीं लग रही, पंखों की भी जरा भी हवा का झोंका भी नहीं है यहाँ पे।
0: ऐसा है मेरे ख्याल है कि इस टाइम पे जितने भी मैदानी इलाके खास तौर पे, और अब तो मुझे सुनने में आया कि पहाड़ी इलाकों पे भी आजकल बहुत ज्यादा गर्मी है, सो
3: अल्लाह करे यहाँ पे भी बारिश हो जाए, मौसम थोड़ा अच्छा हो जाए।
0: अभी कुछ तो देर में आपको वेदर अपडेट देते हैं कि आगे आने वाले टाइम में क्या प्लान बन रहा है मौसम का। मुझे बताइएगा रिमशा कि जिंदगी ने सबसे बेहतरीन क्या सिखाया आपको?
3: मैंने बेहतरीन आप ये सीखा है कि इतनी जल्दी किसी की बात पे यकीन नहीं करना, अपने सबकी करे अपने मन की, क्योंकि हम लोग अक्सर जो होते हैं ना यकीन करके अपने हर किसी पे एतबार करके हम अपनी हर एक बात उसे बता देते हैं, फिर वो जब हमारे एतबार को तोड़ता है फिर हमें पता चलता है कि हाँ इसे तो हमने अपना समझ के बताया था लेकिन इसने मेरी बात को रास में नहीं रखा।
0: ओके, सो यू थिंक कि हमें इतनी जल्दी किसी पे ट्रस्ट नहीं कर लेना चाहिए, पहले उस
3: बिल्कुल
0: इंसान
3: इसे
0: को
3: जल्दी ट्रस्ट नहीं
0: परखना
3: करना चाहिए,
0: चाहिए।
3: यकीन नहीं करना चाहिए, क्योंकि हर कोई बात सुनने वाला हर कोई ये नहीं कह रहा, हर कोई कहता है कि हाँ हम आपकी बात को आगे नहीं पहुंचाएंगे, हम दिल के बहुत साफ है, लेकिन इतनी जल्दी यकीन नहीं करना चाहिए इसके ऊपर, क्योंकि वही आपको फिर एंड पे आके जो है ना फिर आप समझ जाए,
0: बिल्कुल ठीक है, मैं समझ गई हूँ, थैंक यू
3: आपके
0: सो।
3: एतबार को चकना चूर करता है, वही तकलीफ देता है।
0: सो इतनी जल्दी यकीन नहीं कर लेना चाहिए, लोगों को पहले परखना चाहिए, समझना चाहिए, और
3: जी
0: वैसे भी
3: बिल्कुल।
0: मुझे लगता है कि इतना यकीन कि आप किसी को राज की बात बता दें।
3: और आपकी आपकी ट्रांसमिशन में ना बहुत खराबी है, आज आपकी आवाज जो है ब्रेक हो रही है, काफी काफी देर तक बंद हो जाती है, कट जाती है बीच में से, और कॉल पर भी बिल्कुल ठीक नहीं आ रही।
0: अच्छा चलिए इसको सॉर्ट आउट करने की कोशिश करते हैं। रमशा थैंक यू सो मच फॉर योर कॉल, एंड थैंक यू सो मच एवरीवन हु इज कॉलिंग इन, बट आई हैव राइट नाउ अ न्यूज़ ब्रेक विद मी, सो उस न्यूज़ ब्रेक को ले लेते हैं और उसके बाद जब वापस आएंगे पाकिस्तान, सो आपसे बातचीत का सिलसिला जारी रहेगा। यू आर लिसनिंग टू स्माइल एंड डायल विद योर ओन आरजे हेना लोधी।

0: جی حضرت، سلسلہ گفتگو کو کچھ آگے لے کر چلتے ہیں. بشیر بدر مرحوم فرماتے ہیں کہ کہیں چاند راہوں میں کھو گیا، کہیں چاندنی بھی بھٹک گئی، میں چراغ وہ بھی بھجا ہوا، میری رات کیسے چمک گئی. میری داستان کا عروج تھا تیری نرم پلکوں کی چھاؤں میں، میرے ساتھ تھا تجھے جاگنا، تیری آنکھ کیسے جھپک گئی. بھلا ہم ملے بھی تو کیا ملے، وہی دوریاں وہی فاصلے، نہ کبھی ہمارے قدم بڑھے نہ کبھی تمہاری جھجک گئی. اور تیرے ہاتھ سے میرے ہونٹ تک کا، تیرے ہاتھ سے میرے ہونٹ تک وہی انتظار کی پیاس ہے. میرے نام کی جو شراب تھی کہیں راستے میں چھلک گئی، اور تجھے بھول جانے کی کوششیں کبھی کامیاب نہ ہو سکیں. تیری یاد شاخ گلاب ہے جو ہوا چلی تو لچک گئی. بھلا ہم ملے بھی تو کیا ملے، وہی دوریاں وہی فاصلے، نہ کبھی ہمارے قدم بڑھے نہ کبھی تمہاری جھجک گئی. جی حضور، ایسا ہوا کرتا ہے اس رخت سفر کو باندھ کر جب ہم انسان اس مسافت میں چل پڑتے ہیں. وہ جو غلطیاں ہوا کرتی ہیں، جو آغاز محبت کی خوبصورتیاں ہوا کرتی ہیں، اور اس میں جو کچھ رہ جایا کرتا ہے، تو دھیرے دھیرے ایسے مقام ایسے پڑاؤ آنے لگ جاتے ہیں اس مسافت میں. تجھے بھول جانے کی کوششیں کبھی کامیاب نہ ہو سکیں. تیری یاد شاخ گلاب ہے جو ہوا چلی تو لچک گئی. ہاں یوں ہوا کرتا ہے کہ بھول جانے کی کاوشیں ہوا کرتی ہیں، لیکن ساتھ ساتھ اتنی جلدی وہ جذبہ دھندلا پڑتا نہیں ہے. وہ یادیں ساتھ ساتھ رہتی ہیں، جو یادیں منقش ہو جایا کرتی ہیں ہمارے ذہن میں. اور در حقیقت یادیں کیا منقش ہوتی ہیں، وہی جذبہ ہوا کرتا ہے، وہی صوت وہی آواز ہوا کرتی ہے، وہی الفاظ ہوا کرتے ہیں، وہی چند اشعار ہوا کرتے ہیں، کوئی موسیقی، کوئی چاندنی رات، کوئی مقام، کچھ سوکھے پھول، کوئی خوشبو. یہ سب کچھ منقش رہتا ہے، اور اس کو دھندلا کرنا بہت مشکل ہو جایا کرتا ہے. تبھی کبھی شاعر کہہ دیا کرتے ہیں کہ یاد ماضی عذاب ہے یا رب، چھین لے مجھ سے حافظہ میرا. لیکن یہ کہنے کی حد تک تو ٹھیک ہے، ہو نہیں سکتا، ہو نہیں پاتا، کر نہیں سکتے ہم انسان. وہ راحت جاں ہے، وہ راحت جاں ہے، مگر اس دربدری میں ایسا ہے کہ اب دھیان ادھر بھی نہیں جاتا. انسان روزگار کی تلاش میں اور اس دنیا کی کھوج میں اپنے آپ کو ایسی تسلیاں بھی دیا کرتا ہے، لیکن پھر یہ بھی کہتا ہے کہ اور راحت جاں ہے مگر اس دربدری میں ایسا کہ ہے اب دھیان ادھر بھی نہیں جاتا. دل کو تیری چاہت پہ بھروسہ بھی بہت ہے، اور تجھ سے بچھڑ جانے کا ڈر بھی نہیں جاتا. یہ ڈر پلنے لگ جاتا ہے اس مسافت کے اگلے پڑاؤ میں، جب معلوم پڑتا ہے کہ بہت سے عوامل ایسے تھے، بہت سی اشیاء ایسی تھیں جو کہ در حقیقت اشیاء ہی تھیں، جذبہ نہیں تھا. وہ کچھ ایسا تھا جو دکھ رہا تھا، یا کچھ ایسا تھا جو ہم نے اپنے تصور کے زور میں، اپنے تخیل کی دنیا میں خود سے سجا لیا تھا. کوئی ایک خاکہ تھا جس سے ہمیں نسبتیں تھیں، جس سے ہمیں امیدیں تھیں. وہ ایک خاکہ تھا ہمارے ذہن میں، ہمارا اپنا من پسند، और वो नस्बत जुड़ती चली जा रही थी, परवान चढ़ रहा था वो जज्बा, और मालूम ही नहीं पड़ा कि अगले पड़ाव पे कोई ऐसा धचका होगा, कोई ऐसे जुमले होंगे, कोई ऐसे लहजे होंगे कि वो एक बात बहुत तल्ख कही थी उसने। बात तो याद नहीं, याद है लहजा उसका। एक दौर था जब समातों से एक आवाज सरायत कर जाया करती थी और तमानियत का जरिया बना करती थी, तस्कीन बख्शा करती थी इस रूह को। और एक वक्त हुआ करता है कि कोई लहजे समातों में जहर घोल रहे होते हैं। इस मुसाफत का पहला पड़ाव, लेकिन वो मोहब्बत जो कि धुंधली नहीं हुआ करती, जो कि साथ साथ हुआ करती है। मैंने माना जुदाई मेरा मुकद्दर है, मगर ये बात ना मुंह से कहो खुदा के लिए। जब इंसान तस्लीम नहीं कर पा रहा होता, जख्मों को बर्दाश्त करता चला जाता है, लेकिन तस्लीम नहीं करता, फिर भी कोई उम्मीद हुआ करती है, और शायद वो उम्मीदें उसी मनपसंद खाके से हुआ करती हैं, और लगाए रखते हैं हम इंसान उम्मीदें, क्योंकि ये तो उस मुसाफत का पहला पड़ाव है, अभी बहुत लंबी मुसाफत बाकी है। मुझे शौक था तेरे साथ का, जो ना मिल सका चलो खैर है। मुझे शौक था तेरे साथ का, जो ना मिल सका चलो खैर है। ये जो बेबसी है चारसू और उलझे उलझे से तौर है, तुझे सब खबर है मगर तू क्यों ना समझ सका चलो खैर है। मैंने खुद नुमाई कभी ना की, मुझे किसी से गिला भी क्या। मैंने खुद नुमाई कभी ना की, मुझे किसी से गिला भी क्या। वो समझ ना पाए सदाए दिल, मैं भी चुप रहा चलो खैर है। ये घुटे घुटे से हैं सिलसिले, ये रुके रुके से ताल्लुकात, ना मैं कह सका कभी खुल के कुछ, ना तू सुन सका, ना तू सुन सका चलो खैर है। शबे हिजर इतनी तवील थी, शबे वसल भी तो दराज थी। मैंने सब कहा था बहुत, मगर अभी रह गया चलो खैर है। मैं कहूं तो कैसे कहूं तुझे,
1: दिल पे जख्म खाते
0: मेरे शहर दिल में रुके रहो, यही सोच थी मेरी सोच में, तू चला गया चलो खैर है। यूं ही धीरे धीरे खत्म हुआ ये भी सिलसिला चलो खैर है। मुझे शौक था तेरे साथ का, जो ना मिल सका चलो खैर है।